बीएफपीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुषन बालाको तर्फबाट र विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम आइपुगेको छ। तपाईँको घर आँगनमा तपाईँको रेडियो सेटमा आफ्नो निर्धारित समयमा आइपुगेको छ। श्रोताहरू आफ्नो तोकिएको समयमा आइपुगेको छ र आज पनि विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रमले आफ्नो साथमा एकजना विशेष नारी एकजना विशेष पाहुनालाई लिएर आएको छ र उहाँसँगको बसाइ रहनेछ हाम्रो श्रोताहरू लगभग एक घण्टासम्म। र आजको नारीमा एकजना चर्चित क्लासिकल सिङ्गर क्लासिकल भोकलिस्ट आउनु भएको छ र उहाँसँगको बसाइमा हामी क्लासिकल गीतहरू भनौँ बन्देशहरू सुन्छौँ र उहाँको क्लासिकल सिङ्गिङको यात्रालाई हामी नजिकबाट हेर्ने कोसिस गर्नेछौँ बुझ्ने कोसिस गर्नेछौँ। र आजको नारीमा हामीसँग क्लासिकल भोकलिस्ट सानु तामाङ आउनुभएको छ। श्रोताहरू आउनुहोस् अब हामी अबेर नगरौँ। आजको हाम्रो विशेष नारी आजको हाम्रो विशेष पाहुना गायिका सानु तामाङलाई स्वागत गरिहालौँ।

0: नमस्ते सानुजी।
1: नमस्ते।
0: सन्चै हुनुहुन्छ?
1: हजुर, एकदम।
0: अनि आज आउनु भएको छ हाम्रो बिएफपिएस गोर्खा रेडियोको स्टुडियोमा, भनौँ काठमाडौँको स्टुडियोमा आउनु भएको छ। यहाँलाई मेरो तर्फबाट र विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट हार्दिक स्वागत, नमस्कार, सङ्गीतमय नमस्कार भनौँ न।
1: धेरै धेरै धन्यवाद आदरणीय दिदी, तपाईँले बोल्ने अवसर दिनुभयो। त्यस्तै गरी विश्वभर लाइभ सुनिरहनु भयो भने सम्पूर्ण श्रोताहरूमा पनि मेरो हार्दिक नमन र विशेष बिएफबिएस गोर्खा रेडियोका परिवारप्रति विशेष आभार व्यक्त गर्न चाहन्छु यस अवसरको लागि।
0: हजुर श्रोताहरू, उहाँ एउटा क्लासिकल भोकलिस्ट हुनुहुन्छ, क्लासिकल सिङ्गर हुनुहुन्छ। उहाँको स्टेज पर्फर्मेन्सहरू मैले चाहिँ युट्युबतिर क्लिपहरू देखेपछि उहाँलाई खोजेर मैले आज निम्त्याएँ। आजको नारीमा भनौँ, यो बिएफपिएस काठमाडौँको स्टुडियोमा भनौँ, उहाँ आइदिनु भएको छ। र सबैभन्दा पहिला हाम्रो श्रोताहरूलाई यो बताइदिनुहोस् कि कति वर्षदेखि चाहिँ यो क्लासिकल सिङ्गिङमा हुनुहुन्छ तपाईँ?
1: लगभग क्लासिकल गर्न थाले त 5-6 वर्ष त भइसक्यो होइन, भने ब्याचलर सुरु गरेपछि क्लासिकल म्युजिक चाहिँ मेरो सुरु भएको थियो। भन्दा अगाडि चाहिँ मेरो साई भजनबाट म्युजिक सुरु भएको थियो। साई भजन पनि सबै राग बेस नै छ, सबै भजनहरू, हरेक भजन हेर्नुपर्छ, त्यो कुनै एउटा राग बेसमै भइरहेको हुन्छ एकदम। त्यो भजन पनि प्र्याक्टिस भएर होला, मैले छिटै कभर पनि गरेँ। तर मलाई त्यो ब्याचलर जोइन गर्दाखेरि मलाई त्यो सा पनि थाहा थिएन क्या, त्यो बेला सारेगामा पदनी सा हुन्छ भनेर त भजनमा त गराउनु हुन्थ्यो, तर त्यो एक्ज्याक्ट त्यो त भोकलको लागि कति युजफुल रहेछ भनेर त्यो त मैले कलेजमा जोइन गरेपछि बल्ल थाहा पाएँ कि त्यहाँ कलेजमा सबैले आलाप गर्नुहुन्छ, सरले एउटा बन्दी सुरु गर्नुहुन्थ्यो, सबैलाई पालै पिलो त्यो तालमा आलाप तानहरू गराउनुहुन्थ्यो कि। म चाहिँ हेरेको हेरेँ हुन्थ्यो, मेरो सा पनि लाग्दैन थियो कि त्यो तानपुरामा मैले कहिले पनि नगरेको भएर। अनि त्यसपछि चाहिँ मैले अब पढाइको लागि पनि गर्नै पर्ने भएको भएर मिहिनेत गरेर गरेर चाहिँ यतिको गरेँ।
0: हजुर हजुर, भनेपछि भजनबाट स्टार्ट गर्नुभएको है?
1: हजुर।
0: र ठिकै हो, त्यो तपाईँले भन्नुभएको हो, जस्तै यो साई भजनहरू विशेष गरेर अब साई बाबा त साउथ इन्डियन भएकोले गर्दाखेरि होइन, सत्य साई बाबा साउथ इन्डियन भएकोले गर्दाखेरि उहाँको साउथ इन्डियन क्लासिकल सिङ्गिङ त एकदमै गहिरो हुन्छ, एकदमै है, सबै भजन रागमै बेस गरेर बनाएको हुन्छ नि उहाँहरूले साई भजनहरू पनि। त्यसले गर्दा तपाईँलाई त्यहीँबाट यो क्लासिकल सिङ्गिङ प्रतिको चासो पनि बढे जस्तो छ।
1: हजुर, त्यहाँ साई भजनमा चाहिँ जो सिकाउने गुरुबा नै भनौँ, उहाँहरूले चाहिँ मलाई तैँले चाहिँ सङ्गीत गर्नै पर्छ है, तैँले सिक्नुपर्छ, सङ्गीतै पढ त भन्नुहुन्थ्यो। मेरो घरमा चाहिँ फेरि सङ्गीतको केही माहौल थिएन, दाइले गर्नु त हुन्थ्यो पहिला, उहाँले त कन्सर्ट पनि गरिसके, तर उहाँले चाहिँ कन्टिन्यू गर्नु भएन। अनि घरबाट नि मलाई चाहिँ अब गाइड गर्ने, सपोर्ट गर्ने त्यस्तो भएन कि, अब कहाँ जाने के जाने त्यस्तो माध्यम नै पाएन कि। प्लस टू गर्दा नि म्युजिक गर्न पाइन्थ्यो रहेछ त्यो बेला ललित कलाबाट, पछि चाहिँ हटाएको रहेछ। अनि मैले पहिला बिबिएस जोइन गरिसकेको थिएँ कि, मैले 1.5 वर्ष त्यहाँ डेढ वर्ष मैले त्यहाँ गरेँ, मलाई त इन्ट्रेस्टै नभए विषय भएर त्यहाँ मैले प्लस टू पनि म्यानेजमेन्ट गरेँ, मैले त के विषय पढेँ मलाई केही थाहा छैन कि, अहिलेसम्म त्यो पढेन, मलाई के पढेँ धन्न, म पास चाहिँ भएँ त्यसबाट। मैले गरेँ बिबिएस जोइन गर्दा 1.5 वर्ष पनि मलाई त्यो मनमै त्यो मन नलागेर भयो, अब सक्दिनँ म त यो गर्दिनँ, बरु कन्टिन्यू गर्दिनँ, बरु उतै गर्छु भने ठ्याक्कै इन्ट्रान्स एक्जाम खुल्दा रहेछ ललित कलामा ब्याचलरको, एउटा दाइले मलाई भनिदिनु भयो, त्यसपछि म इन्ट्रान्स एक्जामको लागि यतापट्टि कुदिहालेँ।
0: ए, भनेपछि संजोग बन्दै गयो भनौँ।
1: हजुर हजुर
0: है, तपाईँ यहाँ प्रपर काठमाडौँकै हुनुहुन्छ कि बाहिरबाट आउनुभयो?
1: मेरो घर नुवाकोट।
0: नुवाकोट त नजिकै त हो होइन? अनि भनेपछि 5 वर्ष भइसक्यो तपाईँले क्लासिकल सिङ्गिङ?
1: 5-6 वर्ष भइसक्यो।
0: हजुर, 5-6 वर्ष। अनि एकदमै राम्रो गाउनु हुँदो रहेछ होइन, मैले तपाईँको सिङ्गिङ स्टेजतिर हेरेँ। कस्तो कस्तो प्रोग्रामहरूमा चाहिँ गाउने गर्नुहुन्छ? विशेष गरेर क्लासिकल सिङ्गिङ त स्पेसल नै हुन्छ नि त प्रोग्राम तपाईँहरूको है?
1: अहिले आएर मात्रै मैले चाहिँ क्लासिकलको पर्फर्मेन्स गर्न थाले हो, पहिला त मैले साई भजन, त्यसपछि साई भजनमा पनि मेरो भजन गाएको राम्रो देखेर यसो ब्यान्डको दाइहरूले एउटा दाइले बोलाउनु भएको थियो, त्यसपछि ब्यान्ड पनि गर्न थालेँ मैले। कति 3-4 वर्ष गजलबार यस्तो क्याफेहरू रेस्टुरेन्ट सबै ठाउँमा गर्न त गरेको 3-4 वर्ष। फेरि आफ्नो आर्थिक अवस्था पनि त्यस्तो थिएन नि त, आफूले कमाउनु पर्ने भइरहेको थियो, आफ्नो पढाइको लागि पनि खर्च आफैले जुटाउनु पर्ने भएको भएर नि, अब यता काम गर्ने नि हिसाबले पनि जे होस् ब्यान्डबाट पनि एउटा एक्सपिरियन्स बटुल्न पाइन्छ भनेर त्यहाँ पनि गरेँ। त्यसपछि चाहिँ मैले यो ब्याचलर जोइन गरेपछि चाहिँ क्लासिकललाई एकदम टाइम दिनुपर्ने रहेछ भनेर, त्यो एक्जामहरू आफ्नो पर्फर्मेन्स हुन्थ्यो हाम्रो स्टेज पर्फर्मेन्स, त्यसमा त्यसको लागि अब राम्रै गर्नलाई त आफूले टाइम दिनु पऱ्यो छुट्टै, त्यो भनेर मैले पछि बिचमा त्यसपछि मैले ब्यान्डहरू पनि लिभ गरेर टोटल यता क्लासिकलमै

0: फोकस गर्ने हिसाबले लागेको।
1: हजुर हजुर, स्टेज प्रोग्रामहरू अहिले भनेपछि भनौँ न पहिला पहिला क्लासिकल सिङ्गिङ स्टेजमा क्लासिकल पर्फर्मेन्स गर्नलाई दर्शकहरू त्यति भेटाइँदैन थियो हेर्नलाई, होइन? अहिले त धेरै मान्छेहरू आउँछ जस्तो छ क्लासिकल सिङ्गिङ सुन्नलाई।
0: मलाई पनि खासै थाहा थिएन, अब यो यता क्लासिकल पढेर पनि मैले कति ठाउँमा त हेरिनँ मैले त्यस्तो। पछि कतिले यता क्लासिकल प्रोग्रामहरू हुन्छ नि, किरातेश्वर, यलमाया, पहिला नाचघरमा पनि हुन्थ्यो, अहिले त्यो पनि बन्द भएको छ, जयश्री म्युजिक सोसाइटीबाट हरेक महिनामा हुन्थ्यो, त्यहाँ पनि सानो मिनी हलमा हुन्थ्यो, त्यहाँबाट चाहिँ हेरेँ। अनि त्यसपछि किरातेश्वरहरू पनि जान थालेँ। त्यसो हेरेर पनि कति कुरा सिकिन्छ भनेर सरहरूले भन्नुहुन्थ्यो कि, साँच्चै रहेछ के, हेरेर उहाँहरूको पर्फर्मेन्स त भइहाल्यो, रागहरूको बारेमा पनि थाहा हुने कि, अब उहाँहरूको कसरी पर्फर्मेन्स गरिरहेछ, तालहरूसँग कसरी खेलेर गाइरहनु भएको छ, त्यो सबै कुरा सिक्न पाइने रहेछ, होइन? अहिले चाहिँ मेन चाहिँ भन्नाले क्लासिकलप्रति अहिले मान्छेहरू छ क्या, तपाईँले भन्नुभयो भने हल प्याक नै हुन्छ, हुन चाहिँ होइन, लिमिटेड ठाउँमा प्रोग्रामहरू भए पनि आउन चाहिँ आइरहनु हुँदो रहेछ। जो मलाई पनि थाहा थिएन, म पनि धेरै भएको छैन मैले यसरी हेर्न थालेको, किनभने मैले फुल्ली अझ मैले क्लासिकल म्युजिकलाई टाइम त्यो दिनै पाएको छैन, किनभने मलाई गुरुले कति भन्नुहुन्छ होइन, मेरो सर आदरणीय गुरु श्री केसी कुमार बिना त मेरो यो क्लासिकल म्युजिक त केही पनि हुने थिएन, उहाँले नै गरेर सबै यतिसम्म अहिलेसम्म जे भएको।
1: हजुर हजुर, अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ सानो बहिनी, होइन, अब गुरुलाई पनि सम्झिँदै भनौँ, एउटा यसो कुनै एउटा राग भनौँ न, बन्दिस भन्छ के भन्छ, होइन, सुनौ न अलिकति हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको निम्ति, ल सुनाइदिनुहोस्।
0: यो चाहिँ अब भर्खरै मात्रै मैले रेडियो नेपालमा पनि गरेको थिएँ होइन पर्फर्मेन्स, यो राग चाहिँ हेमन्त राग, अनि यलबाईमा पनि अस्ति भर्खर भएको थियो मेरो। अनि यसको मेरो चाहिँ त्यहाँ क्लासमा के हुन्छ भने गुरुले हरेक राग गाउनुहुन्छ, स्टार्ट गर्नुहुन्छ, त्यही अन द स्पोट शब्द पनि रचना गरेर अनि त्यही राग पनि कम्पोज गरिहाल्नुहुन्छ, त्यसरी सिकाउनुहुन्थ्यो। यो हेमन्त राग पनि यो गुरुकै हो शब्द, यसको कम्पोज पनि आदरणीय गुरु श्री केसी, राग हेमन्त, थोरै गुनगुनाउँछु म।

0: धेरै आयौ तिमी यादमा हजुर श्रोताहरू. यो चाहिँ कुन राग भन्नुभयो?
1: हेमन्त.
0: हेमन्त राग होइन, कस्तो मिठो गाउनु भयो. त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद मेरो तर्फबाट र विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट र तपाईँको गुरुलाई पनि धेरै धेरै नमन हाम्रो तर्फबाट. उहाँको नाम के भन्नुभयो?
1: श्री केसी.
0: श्री केसी हजुर, हाम्रो श्री केसी गुरुलाई पनि धेरै धेरै धन्यवाद छ, नमन छ हाम्रो तर्फबाट.
2: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन. कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनुभयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ. अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ. तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्. तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला. यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्. यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk गएर सर्भिकल स्क्रिनिङको खोजी पनि गर्न सक्नुहुन्छ.
0: जे होस्, 5-6 वर्षको अवधिमा तपाईँ जस्तो एकदम डेडिकेटेड भएर सिकेको स्टुडेन्टले होइन, हामी जस्तो भएदेखि त पारिपट्टि नै हुन्थ्यौँ होला.
1: जे होस्, टाइम चाहिँ एकदम दिनुपर्छ क्लासिकल म्युजिकलाई. भनिहाले नि, अब प्रोग्राममा उनलाई चाहिँ 1 महिना अगाडि नै खबर गर्नुहुन्छ. कहिलेकाहीँ चाहिँ अब कोही पाएन भने अपर्जा 4-5 दिन अगाडि पनि गरेको छु, गर्नु छ, अन द स्पट पनि गरेको छु रागहरू.
0: हजुर, अब तपाईँको गुरुले चाहिँ अन द स्पट शब्दहरू पनि त्यो धुनमा रच्नुहुन्छ, धुनमा लगाउनुहुन्छ नयाँ नयाँ शब्दहरू भनेर भन्नुभयो. तपाईँ पनि गर्नुहुन्छ त्यस्तै?
1: मैले यस्तो बनाउँछु भनेर चाहिँ गरेको थिइनँ, तर हाम्रो यो कलेजमा चाहिँ त्यो आफ्नो प्रोजेक्ट जस्तै गर्नु पर्थ्यो, आफै कम्पोज गरेर गर्नु परेको थियो. त्यसमा चाहिँ गरेको थिएँ, तर सबै गुरुको छ नि त, गरिरहेछ नि, गुरुकै गरिरह भएर त्यो कहिले त्यो आफै गरेर गरौँ भनेको थियो. आर्ट पनि आएन कि गुरुको
0: भनेपछि जुगलबन्दी भन्छ नि एउटा होइन, गुरुसँग तिनै रच्दै अब दोहोरी खेले जस्तो त भयो होइन, जुगलबन्दी
1: गर्न त सकिन्थ्यो, तर गुरुको हुँदा हुँदा किन हामी आफ्नो होइन. त्यो
0: मलाई चाहिँ जुगलबन्दी साह्रै मनपर्छ, तबलाको जुगलबन्दी, यो सरगमको जुगलबन्दी हुन्छ नि यस्तो, मलाई फेरि सरगम भएको गीतहरू साह्रै मनपर्छ होइन. त्यसै पनि त्यो हुन्छ नि सेमी क्लासिकल गीतहरू मनपर्छ है. जुगलबन्दी चाहिँ मलाई साह्रै मजा लाग्छ क्या सुन्नु हेर्नु होइन. र अब 5th इयर भनेपछि तपाईँले त कम्प्लिट 6th इयरमा कम्प्लिट हुन्छ होइन?
1: क्लास चाहिँ अब ब्याचलरमा त 4th इयर हो, यता हाम्रो म्युजिक क्लासमा चाहिँ खासै इयर भनेर त्यस्तो छुट्याएको त छैन.
0: ए
1: तर यो सिक्ने कुरा भनेको त कहिले सकिँदैन नि.
0: भनेपछि 4th इयर चाहिँ कम्प्लिट गर्नु भएको छ तपाईँले?
1: मेरो अहिले मास्टर कम्प्लिट हो.
0: ए हजुर हजुर, मास्टर चाहिँ कम्प्लिट गर्नुभयो?
1: थेसिस बल्ल बुझाएँ, अब लगभग कम्प्लिटै जस्तो भयो.
0: ए हजुर हजुर हजुर, भनेपछि जे होस् यात्रा जारी छ भनौँ न.
1: हजुर
0: होइन, अनि यो पहिला तपाईँ त क्याफेतिर गाउनुहुन्थेछ, रेस्टुरेन्टतिर पनि गाउनुहुन्थेछ, अब अहिले कम्प्लिटली भनौँ न यतातिर लाग्नु भएको छ होइन, क्लासिकल सिङ्गिङमा लाग्नु भएको छ. आनन्द कस्तो छ, डिफरेन्स कस्तो छ भनौँ न?
1: क्लासिकल म्युजिक त तपाईँ यसमा लाग्यो भने डुब्यो भने तपाईँलाई केही अर्को मतलबै हुँदैन क्या, त्यस्तो हुन्छ, नसा जस्तै हुन्छ. अब ब्यान्डमा चाहिँ गरिराख्नुपर्छ, देखिनुपर्छ भन्ने होइन. क्लासिकलमा चाहिँ अझ छ यसको पनि, तर त्यो हाम्रोमा चाहिँ अलि नेपालमा त्यो अझै भने नि, मतलब अझै पनि कुनामा बसिरहेको जस्तै क्या क्लासिकल, मतलब क्लासिकलमा लाग्ने कलाकारहरू चाहिँ. तर जो क्लासिकल सिकेको छ भने उसको भ्यालु अरूभन्दा अझ माथि नै छ जस्तो लाग्छ क्या मान्छेले. क्लासिकल सिकाए तिमीले, ओहो क्लासिकल गरे, यसले कन्टिन्यू गरे भन्नुहुन्छ क्या. ब्यान्डमै गरिरहेको अब एकदम चलेको आर्टिस्टहरूले पनि क्लासिकल गरिरहेको छ, तिमी एकदम गर है, यसलाई कन्टिन्यू गर भनेर चाहिँ हुन्छ नि हौसला गरिराख्नुहुन्छ भनेपछि होइन.
0: हजुर हजुर,
1: आनन्द चाहिँ त्यसको कम्पेयरमा त मलाई चाहिँ आफूलाई चाहिँ म चाहिँ फेरि राग सुन्न थालेपछि मलाई दया भए केही नै हुँदैन क्या.
0: त्यो एउटा साधना भनौँ होइन.
1: हजुर, एउटा त्यो साधना एकदम ध्यान गर्ने जस्तै छ,
0: पुरै मेडिटेसनमा गइन्छ होला जस्तो लाग्छ मलाई. अब यो क्याफे रेस्टुरेन्टतिर गाउने हो भने चाहिँ अगाडि अडियन्सलाई हेर्दै गाउने, आफ्नो प्रेजेन्टेसन कसरी हुन्छ राम्रो दियो अगाडि बसेर, आफू पनि राम्रो देखिनु पर्यो त्यसमा चाहिँ होइन. अब यसमा चाहिँ क्लासिकल सिङ्गिङमा चाहिँ मेन त अब एउटा ठुलो साधना भयो होइन, यसको गहिराई न्यापेर न्यापिन सक्नुहुन्छ, डुबेर डुबिन सक्नुहुन्छ जस्तो लाग्छ मलाई यसो अहिले तपाईँको गायकी हेर्दाखेरि पनि होइन। अनि यो अब सिक्दै जाने पर्फर्म गर्दै जाने होइन, यसमा के छ फ्युचर कस्तो देख्नु भएको छ तपाईँले? आफू एकदम डुब्नु, साधनामा डुब्नु त्यो त छँदैछ, तर यता फ्युचर पनि कस्तो देख्नु भएको छ?
1: अब पहिल्यैदेखि अब त्यो नाम कमाउने त्यस्तो भन्दा पनि अब म्युजिकमा त मैले म्युजिक भने के भनेर जाने थिएन नि त, त्यसै पनि लाग्यो लास्टमा आएर मैले जस एउटा क्लासिकल गाउनेसम्म भयो नि। अब त्यो फ्युचर त मैले त्यस्तो फ्युचर हेरेर लागेको त छुइनँ, यसमा मैले केही त्यस्तो फल पनि आशा गरेको छैन, यसलाई चाहिँ मैले कन्टिन्यू चाहिँ गर्ने चाहिँ आशा गरेँ। सो फ्युचर मेरो जेसुकै होस् होइन, मलाई केही छैन, जे होस् अब अहिले मैले गर्न चाहिँ गरिरहेको छु, सिक्न त मैले क्लासिकलै सिकाएँ हो नि त, काम पनि मैले गरिरहेको छु, म्युजिक स्कुलमै पढाएर भए पनि यताउता गरेर क्लासहरू लिएर भए पनि मैले आफ्नो चाहिँ गर्न चाहिँ गरिरहेको छु। फ्युचर अब कर्म गर्दै जाने हो, फल त्यसै दिन्छ नि त, अब एक्ज्याक्ट फ्युचर त कसैले थाहा हुँदैन, तर जे होस् गर्दै गएपछि राम्रै नै छ मेरो आफ्नो विचार अनुसार चाहिँ होइन।
0: तपाईँको डुबाई हेर्दाखेरि चाहिँ होइन एकदमै मैले आनन्द लिइराख्नु भएको छ, तपाईँले भर्खरै गाउनु हुँदाखेरि मलाई पनि आनन्द फिल भयो होइन। यो क्लासिकल सिङ्गिङमा क्लासिकल सङ्गीतमा भनौँ बन्दिसहरू गाएको सुन्दाखेरि मलाई लाग्छ एकपल्ट चाहिँ एउटा पोइन्टमा चाहिँ सबैजना ध्यानमै जान्छ जस्तो लाग्छ सुन्नेहरू पनि,
1: हजुर
0: होइन मेडिटेसनमै जान्छ जस्तो लाग्छ मलाई सुन्नेहरू पनि। अनि गीतहरू चाहिँ गाउनु भएको छैन अरू लाइट
1: गीतहरू नै गाएको छु, मतलब आफ्नै सोलो भनेर त गएको छैन, जस यसो अफर आउँदाखेरि डुएटमा छ मेरो दुई तिनवटा, अनि बढी जस्तो चाहिँ हाम्रो कलेज ग्रुपको ब्यान्ड साथीहरू मिलेर चाहिँ कलेजमा फोक म्युजिक पनि हुन्थ्यो, त्यो फोक म्युजिकलाई अब हामीले चाहिँ अब त्यसको संरक्षण गर्ने हिसाबले चाहिँ गरेको थिएँ। अब मेरो नेवारी गीतहरू छ बढी जस्तो, अनि नेवारी गरेर प्रायः नेवारीहरूले नेवारी मैचा भनेर जिस्काउनु हुन्थ्यो, तामाङ नि मैचा भनेर जिस्काउनु हुन्थ्यो क्या मलाई, देन त्यो गीतहरू गरेछ। अब सोलो गर्ने चाहिँ मेरो काम हुँदैछ। अब
0: फोक म्युजिकको आफ्नै ठुलै महत्त्व छ नि त होइन, जतिको यो क्लासिकल सिङ्गिङको गहिराइ छ फोक म्युजिकको महत्त्व पनि त्यत्तिकै छ, त्यसले गर्दा आफ्नो फोक सिङ्गिङलाई पनि, हुन त अब फोक सिङ्गिङ र क्लासिकल सिङ्गिङ टाढै रहन्छ होइन एकअर्कामा अलिकति भनौँ न, र तापनि फोक सिङ्गिङ तपाईँले जति पनि गाउनु भएको छ अलिअलि मौका पाउँदा चाहिँ गाउनु होला, किनभने फोक सिङ्गिङलाई पनि फोक म्युजिकलाई पनि हामीले लैजानुपर्छ। तपाईँ तामाङ निभाएर तामाङ सेलो होइन डल्लो बजाउँदै, अनि अरू फोक म्युजिकहरू हाम्रो फोक इन्स्ट्रुमेन्ट्सहरू हाम्रो कस्तो राम्रो राम्रो छ होइन।
1: मैले थेसिस पनि मेरो आफ्नै तामाङ जातिको मौलिक बाजा डम्फूमा गरेको, अनि मैले डम्फूको बाजाको त्यो थेसिस गरेको थाहा पाएर कतिजनाले मलाई, अब मैले त कति भेटेको थिएन आफ्नै कम्युनिटीको मान्छेहरू, अनि त्यो थेसिसको थ्रुबाट मैले कति मान्छेहरू चिन्ने मौका पाएँ कि, त्यसले पनि मलाई अब आफ्नो पनि गर्नुपर्छ भन्ने त्यो हिसाबले क्लासिकल त म अगाडि बढाउने नै बढाउने, अहिले चाहिँ मैले तामाङ सेलै उहाँलाई गीत निकाल्न लागेको छु।
0: ए हजुर हजुर,
1: त्यसमै
0: जे होस् उता तबलाको तालमा क्लासिकल सिङ्गिङलाई पनि लैजाने, यता डम्फूको तालमा पनि मान्छेहरूलाई नचाउने होइन। अब डम्फूमै लेख्दै हुनुहुन्छ थेसिस होइन,
1: हजुर
0: अलिकति हाम्रो विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई, हाम्रो तामाङ दाजुभाइ दिदीबहिनीहरू पनि हुनुहुन्छ होइन, अरूलाई पनि इन्ट्रेस्ट हुन्छ, जस्तो कि तपाईँ एउटा तामाङ नि भएर नेवार गीत गाउनुहुन्छ होइन, त्यस्तै सबैलाई, किनभने डम्फूको तालमा नाच्ने त हामी सबै हो होइन, त्यसले गर्दा यो डम्फूको बारेमा अलिकति बताउनुहोस् न, रिसर्च त पुरै गर्नुभएको छ होला तपाईँले थेसिस लेख्ने सम्बन्ध भनेपछि त।
1: हजुर, डम्फू बाजा त नामले नै भनिहाले, यो तामाङ जातिको पहिचानयुक्त मौलिक बाजा भइहाल्यो। अब डम्फूको बारे मैले थेसिस गर्दा त्यसको उत्पत्ति, त्यो नाम, त्यसको ना डम्फू नाम कसरी भयो होइन, अनि त्यसलाई कसरी बजाइन्छ, यस प्रकार चाहिँ मैले आफ्नो थेसिस कम्प्लिट गरेको छु। डम्फू चाहिँ विशेष गरी अब यो एकदम तथ्य प्रमाणसहितै भन्न त सकिन्न, सबैले आफ्नो आफ्नो भनाइ मात्र राख्नुभएको छ नि त, उहाँ पेङ दोर्जे उहाँले निर्माण गर्नुभएको भन्ने कुराहरू छ। अनि त्यस्तै डम्फू चाहिँ कसरी भयो, विशेष गरी डम्फू चाहिँ अब कतिले चाहिँ मान्छेको खासमा गोलो देखिन्छ नि हामीले डम्फू, त्यो एक्ज्याक्ट गोलो हुँदैन अरे क्या, मान्छेको फेस जस्तो हुन्छ अरे क्या, अनि त्यस्तो त्यस्तो कुराहरू, नयाँ नयाँ कुराहरू थाहा पाएँ कि। अनि यो पुरै डम्फू बाजा टोटल्ली नेपालकै हो हाम्रो भनेर डम्फूको एउटा पुरा आकृतिले नै बताउँछ क्या. त्यसको त्यसलाई युज हुने त्यो माथिपट्टि डाखिने चराको आकृति, डाँफे चराको आकृति, जसले हिमाल अनि बिचमा त्यो काठ, कोइरालाको काठ, छाला, पहाड अनि अर्को त्यो बाँस, त्यो किला जस्तो, त्यो चाहिँ मधेसबाट उसले त्यो उसमै छ अनि उत्पत्तिको विभिन्न किंवदन्तीहरूमै छ, मधेसबाट चाहिँ लिएर आएको भन्नुहुन्छ. तिनटै हिमाल पहाड तराईलाई नै यो चाहिँ कुरा चाहिँ नछुटाउनु भन्नुहुन्थ्यो कि मलाई त्यहाँदेखि मैले थेसिसको क्रममा उहाँलाई भेट्दाखेरि. अनि जोस् डम्फु बाजा चाहिँ जोस् हरेक कम्युनिटीले चाहिँ आफ्नो संस्कृतिहरू चाहिँ आफूले नै खोजी नीति गरेर त्यसको यस्तै लेख राखेर त्यसलाई संरक्षित गर्नुपर्छ जस्तो लाग्छ मलाई नि. मैले जब यो थेसिस गर्न थालेँ आफैले पनि कति कुरा थाहा नपाएको कुराहरू आफ्नै कम्युनिटीको संस्कृति यस्तो भाषा मतलब आफ्नो परम्पराहरूबारे सबै कुरा मलाई डम्फूको थेसिसबाट मलाई कति कुराहरू थाहा पाउने अवसर पाएँ.
0: हजुर हजुर, श्रोताहरू पक्कै पनि हामी सबैले आफ्नै संस्कारहरू जोगाउनुपर्छ, आफ्नै कम्युनिटीको भनौँ, सबैले आफ्नै बाजागाजाको खोजी गरेर यसो लेखहरू लेखेर त्यसलाई जोगाएर चाहिँ राख्नुपर्छ जस्तो हामीलाई पनि लाग्छ. जे होस् उहाँले डम्फूको बारेमा चाहिँ थेसिस लेख्नु भएको रहेछ, एकदमै राम्रो. तपाईँहरू हाम्रो दाजुभाइहरू दिदीबहिनीहरू तामाङ समुदायको धेरै धेरै हुनुहुन्छ विश्वभरि सरिएर बस्नु भएका श्रोताहरूमा, र यसो हाम्रो सानो तामाङ बहिनीसँग कन्ट्याक्ट गरेर डम्फूको बारेमा बुझ्नु छ भने सुन्नु मन लाग्छ भने यसो, तर उहाँको फुर्सद चाहिँ हेर्नुपर्छ होइन, यसो कन्ट्याक्ट गरेर बुझ्ने कोसिस चाहिँ गर्नुहोला. र अब यो क्लासिकल सिङ्गिङमा भनौँ होइन, अहिले त नेपाली म्युजिक इन्डस्ट्रीमा भनौँ न होइन, धेरै सिङ्गर्सहरू आउनु भएको छ. प्रायः प्रायःले बेसिक नलेज चाहिँ यसो सुन्दाखेरि होइन, कोही कोही मात्रै त्यतिकै अब, र पनि अब तकदिरको कुरा हो, लकको कुरा हो, हिट हुने भइहाल्छ होइन. र यो गीत सङ्गीतको क्षेत्रमा आउनलाई बेसिक नलेज भए पनि लिएर आउनुपर्ने के यस्तो के छ?
1: त्यही अब एकदम फेमसै हुनुहुन्छ नि, भाइरलै हुने उहाँहरूले त म्युजिक, उहाँले त्यति क्लास लिनु भएको छ कि छैन थाहा छैन होइन, तर जति पनि राम्रो आर्टिस्टहरू हुनुहुन्छ नि मैले भेटेको, उहाँहरूले सबैले क्लास लिएर आएकोहरू हुनुहुन्छ क्या. म चाहिँ जस उहाँहरूलाई फलो गर्छु, उहाँहरू क्लासिकल म्युजिकमा नलागे पनि उहाँहरूको त्यो अब सुगम सङ्गीतमा जुन एउटा लेभल छ नि, जस्तै बानिका दिदी, निशा दिदीहरू होइन, सबै उहाँहरू हुनुहुन्छ, म उहाँहरूलाई एकदम फलो गर्छु क्या. बुझ्यो भने उहाँहरूले क्लासिकल लिएको छ क्या, यसले अझ तपाईँले गाउनु त हुन्छ नि होइन, अझ क्लासिकलको नि तपाईँले त्यो नलेज राख्यो भने त्यसमा अझ प्लस पोइन्ट हुन्छ नि त.
0: हजुर,
1: अझ झन् म्युजिकलाई अझ राम्रोसँग बुझ्न अझ पाइन्छ जस्तो लाग्छ क्या, उसले अझ म्युजिकलाई झन् बुझ्दै अगाडि बढ्न पाइन्छ जस्तो लाग्छ. झन् गाउन त गाइरहेछ, अन्दाज हुँदा के गाइरहेछ, एनालाइज पनि गर्नुपर्छ नि हामीले के कुरा गाइरहेछ होइन, मैले कतिको कुरा के, अब कसैले के गाइरहेछ, यो के गाइरहेछ सोध्यो भन्दा आफै अल्मलो पर्नुभन्दा थोरै केही नलेज दिएपछि मैले यो गाइरहेछु नि धक्का साथ भन्न सकिन्छ नि. त्यही भएर जोस् अझ क्लासिकल म्युजिक सिक्यो भने चाहिँ अझ त्यसले बेस राम्रो बनाउँछ जस्तो लाग्छ.
0: हजुर हजुर हजुर, थाहा हुन्छ, विशेष गरेर तपाईँले भन्नुभयो जस्तो मैले के गाउँदैछु, मैले गाउने गीत कुन रागमा आधारित छ होइन, सरगमहरू कुन कुन लागेको छ भन्ने कुराहरूको ज्ञान भएर गाएमा आनन्द अर्कै छ. तपाईँको भनाएको मतलब मैले त्यो बुझेँ होइन.
1: हजुर, सङ्गीत अझ मेन त भाव हो, फिल गर्ने कुरा हो होइन यो, तर कतिपय ठाउँमा यसको बारेमा के गरिरहेछ त आफूले कसैलाई बुझाउनु पर्यो भने त यसको बारेमा पनि त नलेज त राख्नु पर्यो नि.
0: हजुर हजुर, पक्कै पनि. बानिकाको कुरा गर्नुभयो, हाम्रो चर्चित गायिका बानिका, उहाँ त मास्टर्स गर्दै हुनुहुन्छ होइन, कि सक्यो उहाँको एक्जाम्पल,
1: थर्ड सेमेस्टर.
0: हजुर हजुर, मास्टर्स गर्दै हुनुहुन्छ, उहाँको एक त आवाज एकदमै मिठो छ होइन, त्यसमा पनि क्लासिकल सिङ्गिङ अब उहाँले दार्जिलिङबाट सिकेर आउनु भएको, अहिले यहाँ मास्टर्स गर्दै हुनुहुन्छ, अब उहाँको त कुरै नगरौँ होइन, भेटेको बेलामा कुरा गरौँ. जी होस् श्रोताहरू, हामी आजको नारीमा छौँ, हामीसँग क्लासिकल भोकलिस्ट, क्लासिकल सिङ्गर हाम्रो सानु तामाङजी हुनुहुन्छ. उहाँको श्रोताहरू यसो क्लिपहरू टिकटकतिर भनौँ, सर्ट्सहरू यो उसमा भनौँ युट्युबतिर पनि छ, विशेष गरेर टिकटकतिर पनि छ, उहाँको फेसबुकमा जानुभयो भने त्यतातिर पनि मलाई लाग्छ रिल्सको रूपमा भेट्न सक्नुहुन्छ. उहाँको गायकी एकदमै राम्रो छ, धेरै वर्षको साधना जस्तो हामी बुझ्छौँ त्यसमा उहाँको गायकी हेर्दाखेरि. म पनि मक्ख परेर एउटा रिल भेटाएँ उहाँको, मक्ख परेर हेरेँ अनि खोजेर नम्बर पनि मागिहालेँ, आई पनि पुग्नुभयो, थ्याङ्क यू.
1: धेरै धेरै धन्यवाद।
0: अनि अब यो क्लासिकल सिङ्गिङ लाए पछिसम्म अब गुरुको साथ पनि पाउनु भएको छ, होइन, गुरु बिना ज्ञान नै भन्छ, होइन, गुरुको साथ पाउनु भएको छ, गुरुकै नाम लिँदै भनौँ, होइन, एउटा कुनै एउटा राग फेरि अर्को एउटा सुन, मलाई त अघिको सुनेर मजा लाग्यो, कन्टिन्यू गाइराख्नु म चाहिँ सुनिराख्नु जस्तो लाग्यो क्या।
1: प्राय जस्तो सबै भन्दैछु मेरो गुरुकै हो, यो चाहिँ राग मधुवन्ती ट्राई गर्छु, एकदम मनपर्ने मेरो राग, अझै यो रागमा अझै पनि प्र्याक्टिस गर्दैछु म, यो राग सुन्यो भने म एकदम दिनभरि सुन्न सक्छु क्या, फेरि
0: अब हामी
1: थोरै गुनगुनाउँछु।

0: तिमी बिना यहाँ हर मौसम उजाड छ। यो चाहिँ कुन चाहिँ राग भन्नुभयो?
1: मधुवन्ती।
0: मधुवन्ती
1: हजुर।
0: र अब तिमी बिना यहाँ उजाडको कुरा आयो, जिन्दगी कतिको उजाड छ कि सङ्गीत हुँदा हुँदै तिमी हुनुहुन्छ कि हुनुहुन्न?
1: सङ्गीत सँगै छ त सबै बहारै, सधैँ बहार जस्तै छ, उजाड जस्तो त छैन।
0: हजुर,
1: म चाहिँ म्युजिकले गरेर पनि होला, मलाई चाहिँ कहिले पनि डाउन फिल हुन दिँदैन क्या। जस्तो सुकै भयो भने मलाई चाहिँ म्युजिकसँग म गर्छु, अगाडि बढ्छु।

0: हजुर हजुर भनौँ न एउटा समर्पणको भावना आयो होइन, सरेन्डरको भावना आयो सङ्गीतमा नै आफूले आफूलाई समर्पित गर्ने। क्लासिकल सिङ्गरहरूले त प्राय जसो यस्तै आफूले आफूलाई एकदमै सङ्गीतमा समर्पित गरेर भनौँ समर्पण गरेर भनौँ बिताएको हामी देख्छौँ होइन। यसको यो ऊर्जा नै बेग्लै हुन्छ यो क्लासिकल सिङ्गिङको। हामी यसो सुन्दाखेरि पनि कस्तो एउटा एक प्रकारको ऊर्जा, पोजिटिभ ऊर्जा हामी फिल गर्न सक्छौँ भने गाउनलाई कस्तो हुन्छ?
1: म चाहिँ के छु भने मलाई त्यो फिल आएर म डुब्न सकेन भने गाएको आफूले नै आफूले आनन्द लिए पो अरूले आनन्द लिन्छ नि त होइन, त्यस्तै लाग्छ कि आफू पनि आनन्द इन्जोय गर्छु म। त्यही भएर मलाई त्यो म गाउँदाखेरि मलाई त्यो स्टेजमा अडियन्सहरू को छ भने केही पनि ध्यान हुँदैन, आहारे हेरेर हुन्छ तर देखेर होइन, म म्युजिकमै फुल्ली डुबिरह हुन्छ कि, मलाई त्यस्तो भइरह हुन्छ कि। अनि मैले के गाएँ पनि मलाई त्यो याद हुँदैन क्या, म त्यो डुब्न थालेपछि चाहिँ रागमा चाहिँ विशेष गरी क्लासिकलमा गाउँदाखेरि चाहिँ सङहरू त त्यो सधैँ फिक्स नै भयो गाउने त, राग गाउने बेला चाहिँ म आफू फुल्ली डुबेरै गाइरह हुन्छु होइन। सकेसम्म अब मैले जस्तो गर्छु होइन, सबैले अब सिक्ने क्रम त छँदैछ नि त होइन, सबै त अब आफ्नो आफ्नो हुन्छ, आफ्नो आफ्नो विशेषता हुन्छ, तपाईँमा नि के खुबी छ भनेर एकदम मलाई एकदम हौसला दिनुहुन्छ क्या। म आर्ट पनि नगर्ने मान्छे हो कि खासमा गाउनले, सरको कारणले तपाईँमा छ, तपाईँले तपाईँको त्यो एउटा गायकी यस्तो छ, तपाईँले यस्तो मान्छेलाई कस्तो मोहित पार्नुहुन्छ भन्ने टाइपले सरले भन्नुहुन्छ, गुरुले त्यति भन्दा म त संसारै पाएँ जस्तो फिल भएको थियो मलाई।
0: अब त्यस्तो गुरु उनीहरूलाई पनि भाग्यमै लिएर आउनुपर्छ होइन,
1: एकदम।
0: अनि गुरुले तपाईँ जस्तो स्टुडेन्ट पाउनलाई पनि गुरुले पनि लिएर आएको हुनुपर्छ पक्कै पनि।
2: कहिलेकाहीँ गुनासो गर्न पनि कति गाह्रो हुन्छ होइन, त्यसमाथि पनि यदि कामको विषयमा गुनासो गर्नु पर्यो भने त झनै कठिन हुने नै भयो। तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भ सदस्य हुनुहुन्छ या त भर्खरै सेवा निवृत्त हुनुभएको छ भने आफ्नो काम सम्बन्धी गुनासो गर्नको लागि प्रयोग गर्न सक्नुहुन्छ द सर्भिस कम्प्लेन्स ओम्बुड्समेनलाई। यहाँ तपाईँलाई आफ्नो समस्याको बारेमा खुलेर कुरा गर्न सक्नुहुन्छ किनकि द ओम्बुड्समेनले तपाईँलाई कम्प्लेन सिस्टमसम्म पुर्याउन मद्दत गर्छ। यति मात्र होइन, यसको प्रयोग गरेर तपाईँले आफ्नो पहिला नै भइसकेको कुनै पनि गुनासोको निर्णयलाई पुनर्विचार गराउन पनि सक्नुहुन्छ। यसको उद्देश्य भन्नु नै फौजी सेवासँग आबद्ध सबैको लागि सर्भिस कम्प्लेन सिस्टम सरल बनाउनु नै हो। स्मरण रहोस्, द ओम्बुड्समेनको निर्णय बाध्यकारी छ। फौजी सेवाको लागि रहेको द सर्भिस कम्प्लेन ओम्बुड्समेनलाई सम्पर्क गर्नको लागि यसको नयाँ अनलाइन ठेगाना छ scoaf.org.uk।
0: र अब तपाईँलाई विशेष गरेर भर्खर अब यङ एज हुनुहुन्छ, गर्नु धेरै छ होइन, 5-6 वर्षको अवधिमा भनौँ न अहिले तपाईँ यति राम्रो गाउने हुनुभएको छ। अब विशेष गरेर हाम्रो चाहिँ आजको नारीमा अब विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई हामी बोलाउँछौँ होइन, निम्त्याउँछौँ, उहाँहरूको जिन्दगीलाई नजिकबाट हेर्ने कोसिस गर्छौँ। अब तपाईँ यति यङ एजमा हुनुहुन्छ, यङ एजमा हुँदाहुँदै पनि यति मिठो क्लासिकल सिङ्गिङमा तपाईँ डुबिसक्नु भएको छ, बिजिसक्नु भएको छ होइन, अब जिन्दगी त सुरु हुनेछ अझै होइन, त्यसै कारणले पछि फेरि तपाईँ हाम्रो भेट त हुने नै छ। अनि स्कुलमा पनि पढाउँदै हुनुहुन्छ, स्कुलमा चाहिँ कति वर्ष भयो काम गर्नुभएको?
1: स्कुलमा 3 एउटा स्कुलमा 4 वर्ष।
0: भनेपछि त आफूले सिकेको कुराहरू सिकाउँदा पनि आफ्नो ज्ञान पर्छ नि त होइन, अझै त्यो मेमोरीमा झन् बस्दै जान्छ होइन। अनि त्यो एकदमै राम्रो, तपाईँहरूले कुन स्कुलमा सिकाउनुहुन्छ?
1: एउटा बानेश्वर छ, बिड बानेश्वर एम्बिसन एकाडेमी, अरू एउटा लुबुमा छ, लुम नेपाल।
0: भनेपछि बिजी, एकदमै बिजी रहेछ तपाईँ है?
1: मेरो खासै त्यस हामी पार्ट टाइम टिचर भएर मेरो आफ्नै पसल भएको भएर
0: छुट्टै पसल पनि छ। हरे शिव, के को पसल कहाँनिर?
1: त्यो त धेरै 7-6 वर्ष भइसक्यो, चटपटी पसल हो, त्यही भएर यता पनि
0: चटपटी पनि बनाउनुहुन्छ
1: कहिले काहीँ। म आजकल त्यति बस्दिनँ, मेरो यता क्लासहरू यताउता हुने भएर
0: बढी जस्तो
1: चाहिँ मेरो दिदी मम्मी बस्नुहुन्छ।
0: अनि भनेपछि चटपटी त मिठो बनाउनुहुन्छ जस्तो चाहिँ, क्लासिकल सिङ्गिङ जस्तै गीत पनि मिठो गाउनुहुन्छ, चटपटे पनि मिठो बनाउनुहुन्छ। चटपटे चाहिँ श्रोताहरू ल अब चटपटे चाहिँ खानु आउनुपर्छ तपाईँहरू, हाम्रो सानो तामाङसँग यसो कनेक्ट हुनुहोला फेसबुकमा। यो म्युजिक सिक्नु छ भने, क्लासिकल सिङ्गिङको बेसिक नलेज अलिअलि लिनुपर्ने छ भने पनि तपाईँहरू कन्ट्याक्ट गर्न सक्नुहुन्छ। अनि चटपटे खान चाहिँ कहाँ पाइन्छ, कहाँ छ पसल चाहिँ?
1: नर्देवी नै हो त्यही पसल तल,
0: ल ठमेलको छेउछाउतिर होइन, तपाईँको छेउछाउतिर यसो घुम्दाखेरि सानो बहिनीलाई फोन गरेर ल हामी आउँदैछौँ है चटपटे खाना भनेर चाहिँ फोन गरेर चाहिँ लु। अनि कति राम्रो होइन,

मल्टी ट्यालेन्टेड पर्छ मान्छे त होइन, चटपटे पनि बनाउने, यता स्कुल पनि पढाउँदै गर्ने, क्लासिकल भोकलिस्ट गीत पनि गाउँदै गर्ने होइन। जे होस् तपाईँको फ्युचरको लागि हामी अल द बेस्ट हामी सबैको तर्फबाट, हाम्रो श्रोताहरूको तर्फबाट छँदैछ होइन। अझै तपाईँ अहिले भर्खर तपाईँको क्लासिकल सिङ्गिङ स्टेज पर्फर्मेन्स भर्खर सुरु गर्नु भएको छ होइन, अझै तपाईँ धेरै धेरै अब

Your choice.